0: दुहाको साह्रै नै दुःख जस्तो साह्रो वादा नि त
1: नो
0: प्रमिस
1: प्रमिस
2: एमे हुँ था अबदो एकु गबु मा बाउदुवे.